प्रसाद तोई पुरख सेवर साचा जाका एक नाम अचल संसार जिन भगत पवजल तार सिमरो सोई नाम प्रधान चित नाम रसक नानक लैणा थप्यो जेन सर्व सिद्धि कवजन कल सबुधि कीर्त जन अमरदास बिस्तरिया कीर्त रव केरण प्रगट संसार है साग तरोवर मवल सरा उत्तर दक्षिण पोबर पश्चिम जय जय कार्ज पंथ नरा हर नाम रसन गुरमुख बरदायो उल्ट गंग पश्चिम तरिया सोई नाम अशल भगत पवतारण अमरदास गुर को फुरया सिमरे सोई नाम जख अर किन्नर साधक सिद्ध समाधरा सिमरे नखेतर अवर त्रु मंडल नारदाद प्रहलाद बरा ससियर सूर नाम उल्लास सैल लोजन उदरिया सोई नाम अशल भगत पवतारण अमरदास गुर को फुरया सोई नाम सिमर नवनाथ निरंजन शेषन काज समुद्रया चौरासी सिद्ध बुद्ध जित राते अमरीक पवजल तरया उदो अक्रूर त्रिलोचन नामा काल कबीर केल बखरया सोई नाम अशल भगत पवतारण अमरदास गुर को फुरया तित नाम लागते तीस त्यावे जति तपी सुरमन वसया सोई नाम सिमर गंगे पितामह चरण चित अमृत रसया तित नाम गुरु गंभीर गुरु मत सदकर संग उदरिया सोई नाम अशल भगत पवतारण अमरदास गुर को फुरया नाम केत संसार किरण सुर तर सख उत्तर दक्षिण पुब जेस पश्चिम जस पख जमत इसके अथ जित नाम हरदे निवास सुनल गण गंधर्व छे दर्शन असस पलो प्रसिद्ध तेजो तनो कल जोड़ कर त्यायो तोई ना भगत फौजल हरण गुर अमरदास तय पायो नाम त्यावे देव ते तीस हर साधक सिद्ध नर नाम खंड ब्रह्मंड तारे ते नाम समाध्यो हरक शोक समकर सगारे नाम श्रोमण सर्वमय भगत रगे लिवतार तोई नाम पदार्थ अमर गुर उस दियो करतार सत सूरो सील बलवंत सत पाए संगत सगन गरु मत निर्वय लीना ये तीर जो तुर तवल तुजा छेद बैकुंठ बीना परसे संत प्यार ये करता रे संयोग सगुरु सेव सुभ पायो अमर गुर कीतो जोग नाम नावन नाम रस खान अर पूजन नाम रस सदा चाहे मुखमिष्ट बाणी तन सदगुर सेवयो जिस पसाए गद अगम जानी कोल समूह समुद्र पायो नाम निवास सक्यथ जन्म कल उच्चर गुर परस्यो अमर प्रगास बाज कर दायण सिद्ध सनमुख मुख जो वै हृद बसे बावांग जो तीन लोकांतर मोह हृदय बसे अकहियो होयरा तिन ही जातो मुखो भगत उच्चर अमर गुर इतरंग रातो मस्तक निशान सचो कर्म कल जोड़ कर त्यायो परस्यो गुरु सदगुर तिलक सर्व इच्छ तिन पायो चरण त परस के अथ चरण गुर अमर पवल रह हथ परस के अथ हथ लगे गुर अमर पै जीता परस के अथ जी गुर अमर पणिज नैन त परस के अथ नैन गुर अमर पिखिज श्रवण त परस के अथ श्रवण गुर अमर सुनिज सक्यत सो हियो जित ही बसे गुर अमरदास ने जगत पेत सक्यत सो सिर जालब पणे जो सिर नवे गुर अमर नित तिरार दुख न भुख तिरार ने तनो कहिए तिरार सुख न हुए तिरार से अंत न लहिए तिरार सेव न करे तिरार से सह सुमप तिरार दुलीचे बह तिरार उथप बिथप सुख लह तिनार संसार में अपय पट रिप मदते सकिया तिनार जालब पणे गुर अमरदासो प्रसन्न जेह ते पढ़ो एक मन तरयो एक तार एक पछाण्यो नैन बैन मोह एक एक दो ठाए ना जाण्यो सुपन एक प्रतख एक एक समय लीनो तीस एक कर पंच सिद्ध पै तीस ना कीणो इको जे लाख
لکھوں الکھ ہے ایک ایک کر ورنیوں گر امردہ جالب پنے توں ایک لوڑ ایک منیوں جے مت گئی جے دیو جے مت نامے سمانی جے مت لوچن چت بھگت کمبیر ہے جانی رک مانگت کرتوت آرام جپو نر پائی امری پرہلاد سرن گوبند گد پائی تے لوبھ کروھ ترشنا تجی سمت جل جانی جگت گر امرداس نج بھگت ہے دیکھ درس پاو مگت گر امرداس پرسی ہے پوم پاتک بناس ہے گر امرداس پرسی ہے سد سادک آساس ہے گر امرداس پرسی ہے دھیان لئی ہے پو مک ہے گر امرداس پرسی ہے اپاؤ لبے گو چک ایک بن دو گن جو تو رہے جا سمنتر مان ویل ہے جال پا پدارتھ اتڑے گر امرداس ڈٹھے ملے سچ نام کرتار تو درڑ نانک سنگرہے ہو تا تے انگد لینا پگٹ تا چرنے لب رہے ہو تیت گل گر امرداس آسا نواس تاس گن کم وکھانو جو گن الکھ اگم تنے گن انت نہ جانو وے تھو بداتے نرمائیو سب سنگت کل ادھرن گر امرداس کیرت کہے تراغے تراغے تو پاسرن آپ نرائن کلا تار